0: Ay, ya voy con Carpacán. Aguacos, tú traes los asas, vistarán, y es que lucan, cachanca. Ay, ay, con que chingo. Sari shikari asasan, mister, si es bello. Ah, gara, sari shikari gasan, shalamar, sanala. निशा चश्मा शाही चार चुनारी डालोस शोलमारा लुकस पन्न हजार मंगन खतर दरगाह एमे लोल गसा तेजी पन्न हजार ब्रोंगे थावा डाल शिकार नंदोस राश सोवन पहरन आसा गरे सोना इचो चो दजुल वाटस गुम गरा वसवनन इचो चो वगीवल वाटस गुम
1: आय को नाय
0: किम रेडी जानवर बात पिंद छे किस्म किस्म जानवर है सासन यस डल पन्याय लोहल भर हा हा संतो उस बात ये डर से तुम पानू जान आ खुश हो नजारो देर का सर सुल सुबह इली संगर है स्पला जाना वारन हम बोल बोशो कानन आ अलगी तरावत बख्श रोहो ताजे कथा مے باسان تم چھ اس پنیا یا اللہ تعالی سو شکر ادا کران ہائے خدائے دکھ کوت گئی تم دکھ کوت گئی خدائے سو کوتر خان کوت کو ہا تم پریس کدا اور پریس یہ مت کوتر خان اس اکھ نو زو جت بخشانے تم پریس کوت گئی